0: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज
1: Brought to you by
2: सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए
3: मुलाकात इलाके अमन इस्तेकाम के हथी देने लाए पाक फौज की किरदार की सराह ISPR मुजिब नारवे के पढ़े वजीर एसपेन में पार्थ एडी की अगवाणी में आला सतही अफसर जी GHQ रावलपिंडी में फील्ड मार्शल से मुलाकात करे गडियल दिलचस्पी के मामलन इलाकई सलामती पाकिस्तान नारवे के बेतरफन लागापन समेत सिक्योरिटी सहकार के ख्याल की डेवट कई वही फील्ड मार्शल से मुनीर आलमी अमन इलाकई इस्तेकाम बाबत पाकिस्तान जो मौकफ पेश कदे गडियल सिक्योरिटी चैलेंजेस के मुंह देने लाए सहकार ए गडियल कोशिशों की अहमियत से जोर दिनों इसाकदार से मुलाकात दौरान नारवे के पढ़ई वजीर खिते की मौजूदा सूरत हाल आलमी मईशत लाए खतरो बणियल है अमन लाए पाकिस्तानी कोशिशों सारा जुगल पेट्रोलियम डीलर्स हुकूमत विच में गाल नाकाम हड़ताल जो फैसलो बरकरार पाकिस्तान पेट्रोलियम डीलर्स एसोसिएशन के वफद पेट्रोलियम वारे वफाकी वजीर अली परवेज मलिक विच में इस्लामाबाद में पंजन कलाकन ताई जारी गालू कामयाब न थी सकियों गालियन दौरान चिकटाण वारो माहौल पेट्रोलियम डीलर्स वफद एमरजेंसी एग्जीक्यूटिव कमेटी इजलास सदाए वरतो अगवाणन मूजिब गालियन दौरान हुकूमत तेल कीमतन में रोजानी तब्दीली वारी निजाम में तरमीम का इनकार कयो हड़ताल वारो फैसलो बरकरार आयो ईरान अमरीका के अपने हरमुस से कंट्रोल वारे दावा के रद्द कर छो इंसानी हकन वारे मामले से यूरोपी मुल्क भी मुनाफिक करार ईरानी पढ़ई वजीर अब्बास इराकी है त ईरान खिलाफ जंग अमरीकी इंटेलिजेंस की वही नाकामी जो खुलियल सबूत है
4: सोलर बैटरी से
0: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
5: मेहरान की सकाफत से गुंदा हुआ
6: मोर को दिल्ली राणा मोर को दिल्ली
5: आवाज की डोर से बंधा हुआ
7: GAFM 88 नेटवर्क सिंध की आवाज
8: हम सिंध में रहने वाले सिंधी मेहमान नवाज है सारे
9: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो
10: दुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल
9: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुन जे बीमारियन जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद
10: रोजानो सुबह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी
9: औलाद जो न थियण औरतुन जे मखसूस बीमारियन हई में सूर चेल में सूर रत जो घट थियण कमजोरी आई औरतुन ऐं बारड़न जो इलाज आई अल्ट्रासाउंड कंदी आहे आई नॉर्मल डिलीवरी पिण कई वञे थी आई डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे
10: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली वधीक मालूमात लाइ 2347-3141-230
11: केश ऐं किस्तन ते प्री कास्ट RCC घरन जूं पकियूं छितूं लॻाइण लाइ खु़शख़बरी छा अव्हां चाहियो था अव्हां जे घरन जूं छितूं पकियूं हुजनि त केश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो मोबाइल नंबर 03002962435 एड्रेस टंडो गुलाम अली रोड मातली
12: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अवां जो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन
9: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़न जो इलाज कंदी यादि रखंदा ڈیٹا نظامانی میڈیکل سینٹر عوام جی خدمت لائے 24 کلاک کھلیل رہندو نظامانی میڈیکل سینٹر تے او ٹی لیبارٹری ائی فارمیسی جی سہولت موجود ہے نظامانی میڈیکل سینٹر تے نارمل ڈیلیوری سستے اگ تے کئی ونجے تھی ودھیک معلومات لائے ایڈمن نانا سولنگی موبائل نمبر 210-31-43-842
13: خوشخبری صاف ای شفاف پانی صحت مند زندگی کی ضمانت
14: اواں جے پنجے شہر ماتلی میں سندھ پیور ڈرنکنگ واٹر 1.5 سال کا خدمت کرے رہو ہے سندھ پیور ڈرنکنگ واٹر اعتماد جو نالو منرل واٹر اوزینیٹڈ یوریفیٹڈ
13: جے کو پیش کرے تو 330 ملی لیٹر 500 ملی لیٹر 1.5 ملی لیٹر پانی جی بوتل
14: 6 لیٹر پانی جی بوتل ہے بیو پانی جو بوتلوں متعارف کرائے رہو ہے
13: ان کا علاوہ اساں وٹ ریفل جی سہولت پھر سستے اگتے موجود
14: اواں جے اعتماد کے قائم کندے اواں جی ضرورت جو خیال رکھ دے
13: آفس ہو جائے یا گھر یا کاروبار شادی ائی بین تقریبات لائے ہانی اساں سا رابطہ کرو اساں وٹ ماتلی شہر واسطے لائے ہوم ڈیلیوری جی سروس پھر موجود آہے ودھیک معلومات لائے موبائل نمبر 0371-1800-3920
14: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی
9: اواں پنجے کاروبار جی ترقی لائے سوچے رہا آیو
11: تپوئے جی اے ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
9: جے کو ہلے تو بنا بریک ہے مسلسل
11: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف اے ماتلی بدین
9: بس پو ہانے کھنو فون پینجے اشتہار ہلائن لائے
11: اساں جے اسٹیشن مینیجر یونس بکاری سان ہن نمبر تے رابطو کندا
9: 0331-2525-786
11: جی ہاں 2315-2576
9: جی ایف ایم ریڈیو نیٹ ورک
11: سندھ جو آواز